0: उस मरीज को नजरअंदाज किया, वो फौत हो गया, तो मैं अल्लाह के यहां मुआखजा होगा और पकड़ा जाऊंगा। मुसलमान की जिंदगी बचाना जो है वो अल्लाह ताला ने हमारे ऊपर पहले मुकदम किया है कि अगर कोई फौत हो रहा हो, मर रहा हो, आपकी जरूरत है, पहले उसकी जिंदगी बचाओ। एक और मिसाल, मेरे पास एक पानी की कैटल है, कोई बोतल है, सफर में एक अल्लाह वाला है, उसे नमाज पढ़ने के लिए पानी की जरूरत है, और बंदा बड़ा नेक है, और दूसरी तरफ एक बंदा है वो सख्त प्यासा है, पानी मांग रहा है, और अगर उसको पानी ना मिले तो उसकी जान जाने का भी खतरा है। अब उस अल्लाह वाले की अजमत का तकाजा तो ये है कि मैं उसे पानी दे दूं, बंदा नेक है, वुजू करेगा, नमाज पढ़ेगा, दूसरी तरफ आजत मंद इंसान मौजूद है, तो यहां मेरा दीन मेरी रहनमाई करता है कि उनकी अजमत अपनी जगह, लेकिन तुम इस प्यासे को पानी पिलाओ, वो तो तयम्मुम करके भी नमाज पढ़ लेगा, उसकी नमाज हो जाएगी, लेकिन इसको पानी ना मिला तो इसकी जान जाने का खतरा है, लिहाजा क्या है, तुम पानी इसको दे दो। तो इस तरह ये है कि जो हुकूकुल इबाद हैं, अर्ज करने का मकसद ये है कि उनको दीन इस्लाम के अंदर बहुत ज्यादा अहमियत दी गई है, और बुनियादी तौर पर जो मैं बात अर्ज करना चाह रहा हूं वो ये है कि मुआमलात की अहमियत, अफजलियत इतनी क्यों है, और जो इबादात हैं इसका मतलब हरगिज नहीं कि उनके दर्जे को घटाया गया, सिर्फ ये है कि मुआमलात की अहमियत को वाज़े किया गया, हुकूकुल इबाद की अजमत को वाज़े किया गया। जैसा कि मैंने अर्ज किया कि इबादात तो अल्लाह के लिए है, हाल यह है कि नमाज दिन में 5 बार, हज जिंदगी में 1 बार, जक़ात साल में 1 बार, रोजा साल में 1 बार, 1 महीना, लेकिन मामलात ऐसी चीजें हैं कि लम्हा बलम्हा आदमी को दरपेश आते हैं। और आप देखिए कि हमारे बड़े बड़े जो मदारस हैं उनमें फिक की बड़ी बड़ी किताबें पढ़ाई जाती हैं, हिदाया फिक की एक बड़ी किताब है, फिक हनफी की, उसकी 4 बड़ी बड़ी जिल्दें, 1 जिल्द सिर्फ इबादात से मुतालिक, बाकी 3 जिल्दें मामलात पर है। यानी पहली जिल्द के अंदर उसमें इबादात का जिक्र किया गया, बाकी सारा जो उसके अंदर है 3/4 समझ लें वो मामलात के मुतालिक बात हुई है कि मुख्तलिफ किस्म की डीलिंग जो है वो कैसे हो। खुद नबी करीम अलैहिस्सलाम ने मामलात की अहमियत को बयान किया, मिशकात शरीफ के एक हदीस है, हजरत सैयदा आयशा सिद्दीका रजी अल्लाह तआला ने से रवायत है कि हुजूर अलैहिस्सलाम ने फरमाया अद्दवावीन सलासा, कि जो आमाल नामे हैं वो 3 किस्म के हैं, दीवानुन ला यग़फिरुल्लाह, पहला किस्म का आमाल नामा वो है जिसको अल्लाह ताला किसी सूरत माफ नहीं करेंगे, और वो क्या है, अल इशराक बिल्लाह, अल्लाह ताला के साथ किसी को शरीक ठहराना, इसलिए कि अल्लाह पाक फरमाते हैं कुरान पाक में इन्नल्लाहा ला यग़फिरु अन युशरक बिही व यग़फिरु मा दून ज़ालिका लिमन यशा, कि अल्लाह ताला शिर्क के जुर्म को माफ नहीं करेंगे, इसके अलावा जितने चाहें अगर कोई अल्लाह पाक किसी के गुनाहों को माफ फरमा दे। उसके बाद फरमाया कि जो दूसरी किस्म आमाल नामे की है व दीवानुन ला यतूबुल्लाह, एक ऐसा आमाल नामा जिसे अल्लाह पाक किसी सूरत में नहीं छोड़ेंगे, किसी सूरत में माफी नहीं होगी, वो ये है कि जुल्मुल इबाद फी मा बैनहुम, इंसानों का आपस में एक दूसरे पर जुल्म करना, वो जुल्म अल्लाह माफ नहीं करेगा। खत्ता यक तस्सबादुहुम मिन बाद, جب تک کہ بندہ اپنے اوپر ہونے والے ظلم کا بدلہ نہ لے لے اللہ نہیں معاف کرے گا. یعنی یا تو وہ بندہ معاف کر دے یا پھر وہ بدلہ لے لے. اللہ تبارک و تعالی بندوں کے معاملات کے اندر فرماتے ہیں کہ جب تک بندہ نہیں معاف کرے گا میں بھی معاف نہیں کروں گا. تیسرے قسم کا اعمال نامہ جو مشکاۃ شریف کی حدیث میں ذکر ہوا, حضرت سیدہ عائشہ صدیقہ رضی اللہ تعالیٰ عنہ سے روایت ہے کہ ودیوان یعبا اللہ بہ, کہ ایک ایسا اعمال نامہ جس کی اللہ پرواہ نہیں فرماتا, اور وہ ہے ظلم العباد فیما بینہم وبین اللہ, جو انسانوں نے عبادات میں کوتاہی کی ہو. فذالک اللہ, تو یہ معاملہ اللہ کے حوالے ہوگا. ان شاء عذبہ و ان شاء تجاوز عنہ, چاہے تو وہ ان عبادات کو چھوڑنے پر عذاب دے, چاہے تو اللہ و تبارک و تعالی معاف کرے. تو اس طرح یہ تیسری قسم جو بیان کی گئی کہ عبادات میں اگر کوتاہی کرتا ہے تو یہ بھی جرم ہے, لیکن یہ معاملہ اللہ تک ہے, اللہ تعالیٰ جیسا بھی معاملہ فرمائے. لیکن اس کا ہرگز ہرگز یہ مطلب نہیں ہے کہ عبادات کو ہلکا یا کمزور سمجھا جائے, بلکہ عبادات کے معاملے کے اندر جتنا انسان بہتر طریقے سے مواظبت اور پابندی کے ساتھ عمل کرنے والا ہوتا ہے, اتنا ہی اللہ تعالیٰ اس کے معاملات کو بھی بہتر فرماتا ہے. عبادات کے ذریعے دل نرم ہوتے ہیں, تزکیہ نفس ہوتا ہے, انسان کی تطہیر باطن ہوتی ہے, اور جتنا جتنا انسان کے اندر وہ تطہیر باطن ہوتی چلی جاتی ہے, اتنا ہی وہ بندہ جو ہے وہ بندوں کے معاملے کے اندر بھی ظلم کرنے سے بچتا ہے, زیادتی کرنے سے بچتا ہے. صحیح بخاری شریف میں ایک حدیث ہے کہ نبی کریم علیہ السلام نے فرمایا کہ جس شخص نے اپنے مسلمان بھائی پر زیادتی کی ہو, اس پر ظلم کیا ہو, اس کا پیسہ دبایا ہو, اس کی عزت پر داغ لگایا ہو, اسے بدنام کیا ہو, اس کا دل دکھایا ہو, فرمایا کہ آج اس دنیا میں اپنے ان گناہوں کو معاف کرا لے, قبل اللہ یکون دینار ولا درہم, فرمایا اس دن کے آنے سے پہلے پہلے جب انسان کے پاس نہ کوئی درہم ہوگا نہ کوئی دینار ہوگا. انسان دنیا میں آتا ہے خالی ہاتھ آتا ہے, جب دنیا سے جاتا ہے تو خالی ہاتھ دنیا سے جاتا ہے, اس لیے فرمایا گیا کہ وہاں کوئی درہم کوئی دینار نہیں ہوگا کہ لے دے کے معاملات جو ہیں وہ سیٹل کر لیے جائیں گے. لہذا دنیا کی زندگی میں ہی اپنے معاملات کو بہتر رکھو, کسی سے زیادتی ظلم نہ کرو, اگر ہو جائے تو دنیا کی زندگی میں معافی مانگ لو, ایک دوسرے سے معافی مانگ کے اپنے معاملات کو ٹھیک کر لو. اور اس طریقے سے کیا ہے کہ اس حدیث کے اندر بھی نبی کریم صلی اللہ علیہ وسلم نے معاملات کی اہمیت کو واضح کیا ہے. اور یہاں پر ایک بات عموماً ہمارے معاشرے میں جو دیکھنے میں آتی ہے کہ کوئی شخص کتنا اچھا ہے دینداری کے لحاظ سے, اس کا معیار عبادت کو بنایا جاتا ہے کہ جی بندہ پانچ وقت کا نمازی ہے, جی ماشاء اللہ, جی بارش ہے پانچ وقت کا نمازی ہے, آٹھ حج کی ہوئے ہیں, ہر سال عمرے پہ جاتا ہے, ماشاء اللہ بڑا نیک ہے, بڑا پارسا ہے, صبح صبح اٹھ کے مسجد میں چلا جاتا ہے, پانچ وقت کی نماز بہت اچھی بات ہے, بہت اچھے کام ہے یہ. لیکن اسلامک پوائنٹ آف ویو سے یہ کسی کے دیندار ہونے کا اصل معیار نہیں ہے. معاملات میں بندہ کمزور ہو, لوگوں کے حقوق پامال کرے, ظلم و زیادتی کرے, تو جتنے بھی انسان عمرے کر لے حج کر لے, دینی حوالے سے اور جو قرآن نے ایک معیار مقرر کیا ہے یا نبی کریم علیہ الصلوۃ والسلام نے جو ایک معیار مقرر کیا ہے, وہ دینی حوالے سے ایک بہت ہی اچھا انسان نہیں ہو سکتا. اس لیے کیا ہے کہ جہاں ہم اپنی عبادات کی طرف متوجہ ہوتے ہیں, وہاں پر ہمیں دنیا کے اندر رہتے ہوئے اپنے معاملات بہتر کرنے چاہیے. لالچ, ہرس اور پھر سیلفش پن, جسے آپ کہہ سکتے ہیں کہ انسان بس ہر وقت دوسروں کے حقوق پامال کر کے اپنے لیے ہی کوشش کرتا رہے اور دوسروں پہ اوپر ظلم و زیادتی کرتا رہے, تو یہ دنیا کے اندر بھی وبال ہے اور آخرت کے اندر بھی وبال ہے. اور اس لیے محتاط رہنا اور اپنے معاملات کو ٹھیک کرنا اسی میں ہی امان ہے.
1: Coming up next is Bol Ke Lab Azad Hain Tere with Azad.
2: Continue listening to Inspire FM. Inspire FM.
3: This Black History Month, Inspire FM is recognizing the achievements of influential black Muslims. Muhammad Ali was an American professional boxer and activist. Nicknamed the greatest, he's regarded as one of the most significant sports figures of the 20th century and is frequently ranked as the greatest heavyweight boxer of all time. In 1999, he was named Sportsman of the Century by Sports Illustrated and the Sports Personality of the Century by the BBC.
4: Landlords, let us take away the hassle of letting your property. Our comprehensive services include tenant vetting, rent collection and service charges, maintenance and repairs. Ideal Properties has two branches and have been established over 20 years and have gained a wealth of knowledge and experience.
5: If you are thinking of selling or letting your property, then speak to a member of our knowledgeable team about a free no-obligation market appraisal.
4: We can also offer guaranteed rental income.
5: Contact us on either Luton 721110 or 696050. Ideal Properties. Service with a smile, whatever your needs.
6: السلام عليكم ورحمة الله بسم الله قال النبي صلى الله عليه وسلم إن الله لا ينظر إلى صوركم وأموالكم ولكن ينظر إلى قلوبكم وأعمالكم. That Allah does not look towards your appearance and your wealth, but rather He looks towards your heart and your actions.
7: Biscard Pharmacy, your one-stop health and beauty pharmacy in Luton. Stockist of over 8,000 health and beauty products. At Biscard Pharmacy, we offer a range of services, including health advice and repeat prescriptions for collection and delivery to your home. We also offer a Hajj and Umrah vaccination. Come in and see us and ask about our stop smoking service. We're open 7 days a week till late, including bank holidays. Biscard Pharmacy, 157A Biscard Road, Luton. Call 457709.
8: Can you imagine a child growing up without the love and protection of their parents? Over 39,000 children in Gaza have lost one or both parents in the most brutal circumstances, and many of them have permanent injuries. Agosh UK, Al Khidmat Foundation, has launched its Gaza Orphan Care Programme. Sponsor an orphan in Gaza for £42 per month or at agoshuk.org.
9: I am as my servant thinks I am. I am with him when he makes mention of me. If he makes mention of me to himself, I make mention of him to myself. And if he makes mention of me in an assembly, I make mention of him in an assembly better than it. And if he draws near to me an arm's length, I draw near to him a fathom's length. And if he comes to me walking, I go to him at speed.
10: Are you concerned about someone with special educational needs or disabilities? Do you want to know more about different types of conditions, the help and support available in our communities? Join me, Hafiz Umar, for a brand new show called Sent in the Community, where we will be discussing a whole host of SEN matters with expert advice. Tune into our new show, Sent in the Community, every Wednesday from 7 till 8 p.m. here on Inspire 105.1 FM.
11: From the studios of Inspire FM, the time is now midday.
12: بچپن سے سنتے آئے ہیں یہ نہیں کہنا وہ نہیں کرنا سوال نہیں پوچھنا اور پھر اسی روش سے ہمارے ذہنی اور معاشرتی مسائل الجھتے چلے گئے. ہمارے مسائل ہمارے حالات سے نہیں ہمارے خیالات سے پیدا ہوتے ہیں اور خیالات درست کیے جا سکتے ہیں. میں ہوں آزاد اور اگر آپ بھی چاہتے ہیں کہ ہم سب آزاد ہو سکیں اپنے ہی پیدا کیے ہوئے مسائل سے تو بات کیجیے کیونکہ اب بول کے لب آزاد ہیں تیرے. Only on Inspire FM.
13: ہر Hello and welcome, ladies and gentlemen. Hello and welcome, Dallas, Fort Worth, and the whole world listening to Radio Azad, Voice of the People. Tamam sunne walon ki khidmat mein assalamu alaikum. A very, very warm welcome to the show. Sun rahe hain ji aap bol ke lab azad hain tere.